0: आना पड़ेगा आपके पास सर, उधर चेक करवाने। क्या
1: आप जो है
0: सर
1: वो
0: लाहौर में भी
1: नवोदा भी आ
0: क्या
1: गए जी, नवाज शरीफ कार्डियोलॉजी जी मैं ड्यूटी करता हूँ सरगोधा के अंदर, वहां आ सकते हैं। चनोटा आ जाए मोस्ट वेलकम, आपका अपना शहर है। या ऑनलाइन भी कंसल्टेशन लेना चाहें तो मैं पेशेंट्स के ऑनलाइन भी बुकिंग करता हूँ, वीक में एक दो दफा ना ऑनलाइन भी चेक करवा सकते हैं।
0: दैट्स वंडरफुल, वेरी फार्मास्यूटिकल के तावन से आप लोग प्रोग्राम सुन रहे हैं। हाई ब्लड प्रेशर की बात हो रही है, इजी डे के साथ हो रही है। डॉक्टर मोहम्मद अब्बास शाह हमारे साथ मौजूद है, हाइपरटेंशन मैनेजमेंट विद लाइफस्टाइल मॉडिफिकेशन के ऊपर बात हो रही है। जी डॉक्टर साहब के पास चलते हैं, सवाल पूछते हैं। सर जैसा कि आपने कहा कि सबसे पहले आप उनकी लाइफस्टाइल मॉडिफिकेशन करते हैं, ये बताएं कि अगर हाई ब्लड प्रेशर के जो अद्वियात हैं अगर वो खा रहे हैं, यानी कि उनको अद्वियात पे चले जाना पड़ता है, तो वो मरीज कितने अरसे तक उसको इस्तेमाल कर सकते हैं?
1: जी इसमें भी देखना डिपेंड करता है, जैसे आपको बताया था अगर ब्लड प्रेशर का मरीज है उसको साथ अगर गुर्दे भी खराब है, उसको साथ जो है दिल का मसला भी है, उसको फालिज का मसला भी है, तो ऐसे मरीजों में हमें थोड़ा लंबे टाइम के लिए ब्लड प्रेशर की अद्वियात देनी पड़ती है ताकि उनको दोबारा हार्ट अटैक ना हो, फालिज का मसला ना बने, गुर्दे मजीद। एक यंग पेशेंट है 30-35 साल, कोई उसका दिल का मसला नहीं है, फालिज का मसला नहीं है, तो अगर लाइफ स्टाइल अपनी वो ठीक कर देता है, नमक की परहेज करता है, मोटापा करता है, पानी ज्यादा इस्तेमाल करता है, वॉक एक्सरसाइज करता है, तो वो डिपेंड करता है, कुछ एक महीने में दवाई छुड़वा लेते हैं, किसको 2 महीने, किसको 3 महीने में खानी पड़ती है, ये पेशेंट के ऊपर डिपेंड करता है। कि जितनी मैं तो मरीजों से कहता हूँ अगर आपने दवाइयों से और मेरे से बचना है तो परहेज शुरू कर दी, अगर आप
0: अच्छा
1: अगर आप परहेज करेंगे आपको मेरे पास नहीं आना पड़ेगा ना दवाइयां खानी पड़ेंगी। तो 70% 80% मेरा अपना यकीन है, प्रैक्टिस में 10 साल मुझे हो गए हैं, कि जो लोग परहेज करते हैं वो डॉक्टरों से बच जाते हैं, जो बात परहेज ही करते हैं वो डॉक्टरों से नहीं बच सकते, उनको जाना भी पड़ेगा, अद्वियात भी लेनी पड़ेगी और बड़े खतरे भी बोल लेने पड़ेंगे।
0: अच्छा सर हमें ये बताएं कि नॉर्मल ब्लड प्रेशर जो है, ब्लड प्रेशर जो है वो कितना होना चाहिए, और एक मरीज को जिसको हाई ब्लड प्रेशर है वो घर में जो है वो दवाइयां लेना शुरू कर देते हैं, एहतियात करते हैं, तो क्या ये सारी चीजें आपके ख्याल में बिल्कुल ठीक है?
1: यानी कि इसमें दो तरह के ब्लड प्रेशर होते हैं, एक हम कहते हैं सिस्टोलिक, यानी कि जब दिल आपका कॉन्ट्रैक्ट करता है जो उससे ब्लड प्रेशर बनता है उसको हम कहते हैं सिस्टोलिक ब्लड प्रेशर, 180 होता है। जब दिल आपका रिलैक्स करता है उसको बाद जो प्रेशर आपका नालियों पे डलता है उसको हम डायस्टोली कहते हैं, 120/80 से कम होना चाहिए आपका ब्लड प्रेशर, और जो आपकी अमेरिकन गाइडलाइंस हैं वो कहती हैं कि 130 से अगर ऊपर है, AHA की 2025 की जो गाइडलाइंस हैं तो वो कहती हैं अगर 130/80 से ज्यादा है तो आप स्टेज 1 हाइपरटेंसिव है, और जो यूरोपियन सोसाइटी ऑफ कार्डियोलॉजी की गाइडलाइंस हैं वो कहती हैं अगर 140/90 से ज्यादा का ब्लड प्रेशर आपका है तो आप हाई ब्लड प्रेशर या हाइपरटेंशन के मरीज बन चुके हैं। लेकिन इसके लिए आपको बताया था कि 8/10 8/10 आपकी वैल्यू बीपी की ज्यादा आनी चाहिए, तो एक वैल्यू पे आप किसी को हाइपरटेंशन जो है उसका लेबल उस पर नहीं लगा सकते हैं, और घर भी चेक करें ऑफिस अलग चेक करें। अक्सर मरीज हैं वो डॉक्टर के पास बीपी हाई हो जाता है, उसको हम कहते हैं व्हाइट कोट हाइपरटेंशन, घर जाके चेक करते हैं तो नॉर्मल आता है,
0: बिल्कुल ऐसा है,
1: चेक करें जाके चेक करिए, अगर दोनों ज्यादा आ रहे हैं तो फिर आप ब्लड प्रेशर के मरीज बन चुके हैं, फिर आपको लाइफ स्टाइल चेंजेस करनी पड़ेंगी, और जो जरूरी अगर अद्वियात हैं तो अपने डॉक्टर से मशवरे से आपको भी इस्तेमाल करनी पड़ेगी।
0: That's wonderful. जी तो जनाब सुनने वालों को बताते चले जाएं, हाई ब्लड प्रेशर की बात हो रही है, जीडे के साथ हो रही है, डॉक्टर मोहम्मद अब्बास शाह हमारे साथ मौजूद हैं, जो कि रजिस्ट्रार कार्डियोलॉजी DHQ टीचिंग हॉस्पिटल सरगोधा, नवाज शरीफ इंस्टीट्यूट ऑफ कार्डियोलॉजी सरगोधा मैनेजिंग डायरेक्टर हैं, अब्बास मेडिकल सेंटर में राजवा चौक ने जामिया मस्जिद बिलाल जंग रोड चनोट में भी होते हैं। वैदिक फार्मास्यूटिकल के तावन से आप लोग ये प्रोग्राम सुन रहे हैं और हाइपरटेंशन मैनेजमेंट विद लाइफ स्टाइल मॉडिफिकेशन के ऊपर बात हो रही है। अच्छा सर आपने कहा कि वो बीपी वगैरह चेक कर रहे होते हैं, जो एक सबसे अहम बात है मेरे ख्याल में हमें बींग अ ह्यूमन पता होनी चाहिए या बींग अ पेशेंट पता होनी चाहिए, बीपी चेक करवाने का सही तरीका क्या है? कि जैसे हम जाते हैं रश्ड होते हैं, बहुत तेजी से जाते हैं और जाके बीपी चेक करवाते हैं और वो बहुत तेज जाता है, तो इस मामले में आप थोड़ा सा हमें, तो हमारा टाइम भी खत्म हो गया सर, और जाते जाते प्रोग्राम में सुनने वालों को पैगाम भी दीजिए और ये बिल्कुल जो एक्यूरेट तरीका है वो भी बताते चले जाए।
1: जी ब्लड प्रेशर जब भी आपने चेक करवाना है, आपने जब भी क्लिनिक जाना है, अगर घर में आप आए हैं तो आपने 5 मिनट्स ریسٹ کرنی ہے. پانچ منٹ آپ بالکل آرام سے بیٹھیں گے, بیٹھ کے ریلیکس ہو کے اس کے بعد آپ نے بلڈ پریشر چیک کروانا ہے. اور اس میں جو آپ کف لگاتے ہیں, کف آپ جو بازو پہ لگا رہے ہوتے ہیں وہ آپ کے ہارٹ کے لیول کے برابر ہونی چاہیے. کف اگر آپ کی ایک آپ نے بیٹھ جانا ہے, بیٹھ کے آپ یعنی کہ جو چیک کر رہے ہیں اس سے 90 degree کے اینگل پہ آپ کو ہونا چاہیے. کف آپ نے لگانی ہے جو ہارٹ کے لیول کے برابر ہو. اور اس میں بھی ڈفرنٹ میتھڈ ہوتے ہیں. اس میں ایک ہوتا ہے کہ پیلپیٹری میتھڈ, کہ ہم جو آپ کی بازو کی شریان ہے وہ چیک کرتے ہیں. دوسرا ہم سٹیتھوسکوپ کے ذریعے جو ہے وہ چیک کر رہے ہوتے ہیں. اور یہ آپ نے جو ہے مختلف پوزیشن میں چیک کروا سکتے ہیں, بیٹھ کے بھی چیک کروا سکتے ہیں, کھڑے ہو کے بھی چیک کروا سکتے ہیں, لیٹ کے بھی کروا سکتے ہیں. سب سے جو بیسٹ طریقہ ہے آپ بیٹھ کے چیک کروائیں, جو سب سے ایکوریٹ ہے وہ بیٹھ کے چیک کروا سکتے ہیں. اور دوسرا جو ہے مزید کوئی پیشنٹ دیکھنا چاہے ویڈیوز کے حوالے سے تو میرا چینل ہے ہیلتھ ڈیپ سپیٹ ڈاکٹر عباس. اس میں میں نے ایک پیشنٹ کے اوپر بلڈ پریشر چیک کر کے بتایا بھی ہوا ہے کہ اس کا اصل طریقہ کیا ہے, پریکٹیکل کر کے دکھایا ہے. کیونکہ ہے نا وہ سننے سے زیادہ دیکھنے سے سیکھتا ہے. چھوٹے بچے ہوتے ہیں نا وہ پیرنٹس کو دیکھ رہے ہوتے ہیں, جیسا پیرنٹس کرتے ہیں وہ کاپی پیسٹ کر رہے ہوتے ہیں. تو کوئی بھی چیز آپ سیکھنی ہے تو آپ دیکھیں گے تو آپ کو اس سے آ جائے گا. تو وہ اس چینل کے اوپر جا کے فیس بک پہ بھی ہے, یوٹیوب پہ بھی ہے, اس میں میں نے فولڈر بنایا ہوا ہے تو وہاں سے جا کے آسانی سے دیکھ سکتے ہیں. باقی میں تین باتیں کہنا چاہوں گا جو پیغام آپ نے کہا ہے. نمبر ون یہ ہے کہ بلڈ پریشر کو ایک نمبر نہ سمجھیں. 140 150 ہے. کچھ مریض فخر سے آ کے بتا رہے ہوتے ہیں جی میرا 200 بلڈ پریشر ہے, مجھے کچھ بھی نہیں ہوا. جب ہوگا پھر پتہ چل جائے گا. جب ہارٹ اٹیک ہوگا, فالج ہوگا, گردے خراب ہوں گے, پھر آپ کے پاس افسوس کے علاوہ کچھ نہیں رہ جائے گا. اس کو نمبر نہ سمجھیں, یہ بہت خطرناک بیماری ہے لیکن بڑی آسانی سے کنٹرول ہو سکتی ہے. نمبر ٹو یہ ہے کہ کبھی بھی بلڈ پریشر کی دوائی خود سے شروع نہ کریں اور نہ کبھی خود سے بند کریں. کہ یہ کہیں جی وہ میرے بھائی کو بلڈ پریشر تو انہوں نے یہ دوائی استعمال کی تھی تو میں بھی یہ کر لیتا ہوں, یا میری سسٹر نے یہ استعمال کی تھی, میری چاچی مامی نے یہ استعمال کی تھی, ان کی باڈی ڈفرنٹ ہے, ان کے مسئلے الگ ہیں, تو اس کے حساب سے وہ ان کی دوائی اور ہے. آپ کی باڈی الگ ہے, ایج ہے, ہائٹ ہے, ویٹ ہے, بہت ساری چیزوں کے حساب سے ہم دوائیاں دیتے ہیں. ہر مریض کے لیے سیم دوائی نہیں ہوتی. اور تیسرا جو ہے وہ لائف اسٹائل موڈیفیکیشن, جس میں میرا سب سے زیادہ یقین ہے کہ 70-80% جو بیماریاں ہیں صرف لائف اسٹائل موڈیفیکیشن, جس میں ڈائٹ بھی آتی ہے, اس میں ایکسرسائز بھی آ رہی ہے, اس میں سلیپ سائیکل بھی آ رہا ہے, اس میں آپ کا موبائل یوز ہے, سوشل میڈیا یوز ہی آ رہا ہے, یہ ساری چیزیں بہت زیادہ اہم ہیں. اگر آپ صرف ان کو ٹھیک کر لیں تو یقین کریں کہ 80% آپ بیماریوں کو صرف اپنے لائف اسٹائل کے ٹھیک کرنے سے شکست دے سکتے ہیں. باقی چینل جیسے بتایا آپ کو ہیلتھ ٹپس پہ ڈاکٹر عباس, وہاں سے آپ کوئی بھی بلڈ پریشر, شوگر یا دل کے حوالے سے ویڈیوز دیکھنا چاہیں اس پہ آپ دیکھ سکتے ہیں. اور اس کے اوپر کانٹیکٹ بھی دیا ہوا ہے. اگر آپ کے لیے پاسبل ہو تو آپ اس ویڈیو کے نیچے لنک بھی شیئر کر دیجیے گا, میں شیئر کر دوں گا تاکہ لوگ اسے ڈیلی بیس پہ, میں ایک ویڈیو لازمی اپلوڈ کرتا ہوں تاکہ لوگ ڈیلی بیس پہ اس کے بارے میں دیکھ دیکھ کے ڈرے نہیں بلکہ اویئرنس ہو تاکہ ان مسائل سے بچ سکیں.
0: تھینک یو سو ویری مچ ڈاکٹر محمد عباس شاہ, ہمارے ساتھ موجود تھے. ہائی بلڈ پریشر کی بات ہو رہی تھی بیرک فارماسیوٹیکل کی, تب ان سے اپنی ہوسٹ آر جے رم شہزادی کو دیجیے اجازت. پاکستان زندہ باد. This is your music.